0: متعلق سوالات کے حل کے لیے ان کی رہنمائی کر رہے ہیں. کیمپوں کا ایک اور مرحلہ اگلے ماہ کی 7 اور 8 تاریخ کو منعقد کیا جائے گا. جموں کشمیر کے بڈگام ضلع میں کل شام سلامتی دستوں کے ساتھ مٹ بھیڑ میں لشکر طیبہ کا ایک چوٹی کا دہشت گرد ہلاک ہو گیا. دہشت گرد کی شناخت لشکر طیبہ کے چوٹی کے کمانڈر فوزی موسیٰ کے طور پر ہوئی ہے. ایک سوشل میڈیا پوسٹ میں بھارتی فوج کی چنار کور نے کہا کہ یہ کاروائی بڈگام میں یوسمر کے نزدیک کوراگ میں فوج پولیس اور سینٹرل ریزرو پولیس فورس سی آر پی ایف نے مشترکہ طور پر انجام دی. موسیٰ جموں اور کشمیر میں کئی حملوں میں ملوث ہونے کی وجہ سے مطلوب تھا. 5 ستمبر کو یوسمر میں ہوئی مٹ بھیڑ میں وہ بچ نکلا تھا لیکن اس کا قریبی معاون یاسر ہلاک ہو گیا تھا. لداخ کے لیفٹیننٹ گورنر وی کے سکسینا نے کل مرکز کے زیر انتظام علاقے میں اگائے گئے لیلیم کے پھولوں کی پہلی کمرشل کارگو پرواز کو ہری جھنڈی دکھا کر روانہ کیا. اس موقع پر میڈیا سے بات چیت کرتے ہوئے جناب سکسینا نے بتایا کہ یہ کمرشل کارگو لداخ کی زرعی تاریخ میں نئے باب کا آغاز ہے. جناب سکسینا نے کہا کہ باغبانی پھولوں کے ایک پائلٹ پروجیکٹ کے طور پر شروع کی گئی تھی اور لداخ کے موافق آب و ہوا اور درجہ حرارت کے سبب اعلی معیار کے ساتھ حوصلہ افزا کامیابی ملی ہے. مرکزی وزیر داخلہ امیت شاہ آج پنجاب کا دورہ کر رہے ہیں جہاں وہ جالندھر میں نشہ مکت پنجاب یاتراؤں کو جھنڈی دکھا کر روانہ کریں گے. وزیر داخلہ اس موقع پر تقریب سے خطاب بھی کریں گے. یہ یاترائیں جن کا آغاز بی جے پی کے قومی صدر نتن نبین نے اس مہینے کی 18 تاریخ کو پٹھان کوٹ سے کیا تھا 13 دنوں میں سبھی 117 اسمبلی حلقوں میں 4000 کلومیٹر کا فاصلہ طے کر چکی ہے. ان یاتراؤں کا مقصد پنجاب میں منشیات کے خلاف لڑائی کو عوامی تحریک بنانا ہے. بھارتی محکمہ موسمیات نے اندرونی کرناٹک، کیرل، ماہے، تمل ناڈو اور شمال مشرقی ریاستوں کے کچھ حصوں میں آج انتہائی شدید بارش کی پیش گوئی کی ہے. وہیں محکمہ موسمیات نے ساحلی آندھرا پردیش، پڈوچیری، اڈیشا، مدھیہ پردیش، آسام، میگھالیہ، ناگالینڈ، منی پور، میزورم اور تریپورہ میں آج گرج چمک اور تیز ہواؤں کے ساتھ بارش کا امکان ظاہر کیا ہے. دلی میں محکمہ موسمیات نے آج دن میں مطلع صاف رہنے کی پیش گوئی کی ہے. دلی میں زیادہ سے زیادہ درجہ حرارت 32 سے 34 ڈگری سیلسیس اور کم از کم درجہ حرارت 20 سے 22 ڈگری سیلسیس کے درمیان رہنے کا امکان ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. بھارت نے نیوکلیائی ہتھیاروں سے پاک دنیا اور نیوکلیائی ہتھیاروں کے مکمل خاتمے کے تئیں اپنی عہد بستگی کی توثیق کی ہے. وزارت خارجہ میں مغربی امور کے سیکرٹری سنڈی جارج نے نیو یارک میں اقوام متحدہ کے صدر دفتر میں نیوکلیائی ہتھیاروں کے مکمل خاتمے سے متعلق بین الاقوامی دن کے موقع پر ایک اعلی سطحی مکمل اجلاس کے دوران بھارت کا موقف پیش کیا. جناب جارج نے کل نسل پرستی، نسلی امتیاز، غیر ملکیوں سے نفرت اور عدم رواداری سے نمٹنے کے معاملے میں بھارت کے غیر متزلزل عزم کو دہرایا. جناب جارج نے ڈربن اعلامیہ اور پروگرام آف ایکشن ڈی ڈی پی اے کو اپنائے جانے کی 25ویں سالگرہ کے موقع پر اقوام متحدہ جنرل اسمبلی کی اعلی سطحی میٹنگ کے دوران یہ بات کہی. کامرس اور صنعتوں کے وزیر پیوش گوئل 29 ستمبر سے 5 اکتوبر تک امریکہ کا دورہ کریں گے جہاں وہ G20 وزرائے تجارت کی میٹنگ میں شرکت کریں گے اور امریکی صنعتی رہنماؤں، سرمایہ کاروں، اسٹارٹ اپس اور بھارتی برادری کے افراد سے تبادلہ خیال کریں گے. جناب گوئل امریکی تجارتی نمائندوں یو ایس ٹی آر کی دعوت پر 30 ستمبر اور 1 اکتوبر کو وسکانسن کے ملواکی میں G20 وزرائے تجارت کی میٹنگ میں حصہ لیں گے. یہ میٹنگ G20 رکن ممالک کے وزرائے تجارت کو یکجا کرے گی جہاں عالمی تجارت اور کثیر جہتی تجارتی نظام سے متعلق معاملات پر تبادلہ خیال کیا جائے گا. کامرس اور صنعتوں کی وزارت کے مطابق بھارت سبھی G20 اراکین کے ساتھ تعمیری طور پر مشغول رہے گا اور ضوابط پر مبنی کھلے، شمولیاتی، شفاف، مساوی اور تفریق سے پاک کثیر جہتی تجارتی نظام کی تشکیل کی جانب کام کرے گا. مرکزی وزیر خزانہ نرملا سیتارمن نے کل قطر کے دوحہ میں اے آئی آئی بی سالانہ میٹنگ کے تناظر میں اپنے قطری ہم منصب علی بن احمد الکواری سے ملاقات کی. دونوں رہنماؤں نے پورے قطر میں بھارت کے यूपीआई अदायगी निजाम को वसअत देने और दोनों ममालिक के दरमियान मालियाती इश्तराक बढ़ाने पर तबादला ख्याल किया। जापान में जारी एशियाई खेलों में तीर अंदाजी में भारतीय ख्वातीन की कंपाउंड टीम ने सोने का तमगा जीता है। भारतीय टीम ने ओकाजाकी चाओसोगु पार्क में खेले गए फाइनल मैच में आज चीन को 234 के मुकाबले 238 से शिकस्त दी। ज्योति सुरेखा वेनम चेकेता तानी पार्थी और प्रीतिका प्रदीप पर मुश्तमिल भारतीय टीम सेमीफाइनल में जनूबी कोरिया को 233 के मुकाबले 234 से शिकस्त देकर फाइनल में पहुंची थी। मर्दों के क्रिकेट में भारत और वेस्टइंडीज के दरमियान तीन एक रोजा मैचों की सीरीज का दूसरा मैच आज गुवाहाटी के बिरसा पारा क्रिकेट स्टेडियम में खेला जाएगा। भारतीय वक्त के मुताबिक ये मैच दोपहर 2 बजे शुरू होगा। आखिर में खास खबरें एक बार फिर। भारतीय बैरिया अपनी तारीख में किसी एक साल में की जाने वाली सबसे बड़ी तौसी के तहत साल 2026 में 18 जंगी बहरी जहाजों को बैरिया में शामिल करेगी। जम्मू कश्मीर के बडगाम जिले में हिफाजती दस्तों के साथ मुठभेड़ में लश्कर तैयबा का सबसे मतलूब दहशतगर्द मारा गया। भारतीय महकमे मौसमियात ने अंदरूनी कर्नाटक केरलम और शिमाल मशरकी रियासतों में आज शदीद बारिश की पेशगोई की है। भारत ने न्यूक्लियाई हथियारों से पाक दुनिया और न्यूक्लियाई हथियारों के मुकम्मल खात्मे के अज़्म के तहत अपनी अहद बस्तगी की तौसीक की है। कॉमर्स और सनअतों के वजीर पीयूष गोयल आज अमरीका के विस्कॉन्सिन में G20 वज़राए तजारत की मीटिंग में शिरकत करेंगे। और जापान में जारी एशियाई खेलों में तीरंदाजी में भारतीय ख्वातीन की कंपाउंड टीम ने सोने का तमगा जीता है। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ।
1: मीडियम वेव 71 किलो हर्ट्स, मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर आप सुन रहे हैं उर्दू सर्विस। पेश खिदमत है अखवाल ज़रीन का प्रोग्राम शमे फरोजा। आज का मौजू है आदिल हुक्मरा।
2: आदिल अरबी जबान का लफ्ज है जिसके माना बराबर करने के हैं। मीजान या तराजू भी इसीलिए कहा जाता है कि इसके दोनों पलड़े बराबर होते हैं। जरा सी ऊंच नीच भी अदल के मुनाफी है। अदल के एक माने ये भी हैं कि किसी बोझ को दो बराबर हिस्सों में इस अंदाज से तकसीम किया जाए कि इनमें किसी किस्म की कमी बेशी न हो। इस एतबार से हम जो भी काम करें और जो भी बात करें उसमें मीजान अदल किसी जानिब झुकने न पाए, बल्कि सिर्फ वही बात कही जाए और वही काम किया जाए जो अदल की कसौटी पर पूरा उतरता हो। अदल के दूसरे और असल माना इंसाफ करने के हैं। एक इंसान दूसरे इंसान के साथ इंसाफ से काम ले। किसी के भी साथ दुश्मनी, अनाद, मोहब्बत या कराबत की वजह से इंसाफ के तकाजे मजरूह न हों। इसी अदल से निकला है लफ्ज आदिल, यानी इंसाफ करने वाला। यूं तो अदल हयात इंसानी के हर शोबे में मकतूब है, जिंदगी के हर मोड़ पर कारामद, नतीजा खेज और जरूरी है। जैसे कि इंसान का अपनी जात के साथ अदल, अपने दोस्त अहबाब, मिलने जुलने वाले और घर वालों के साथ अदल, अपने कारोबार, मुलाजमत और अपने मातहतों के साथ अदल। लेकिन जब हम इस अदल को हाकिम, काजी, जज, फरमारवा और हुकूमत और सल्तनत के साथ जोड़कर देखते हैं तब हमारे जहनों में एक खाका उभरता है और वो खाका होता है आदिल हुक्मरान का, यानी एक ऐसा हाकिम, काजी, जज और फरमारवा जो इंसाफ परवर हो, जिसके निजाम हुकूमत और सल्तनत में अदल इंसाफ का अंसर गालिब हो, जो अपनी रियाया के दरमियान इंसाफ के फैसले करता हो, जो हर सियासी और समाजी मसलहत को पसेपुश्त डालकर कमजोरों, मजबूरों, लाचारों, बेकसों और बेसहारा लोगों को इंसाफ दिलाता हो। अगर गौर किया जाए तो मालूम होगा कि अदल इंसाफ पर मबनी हुकूमत और आदिल हुक्मरान किसी तख्तोताज के साथ मुख्तस नहीं है, क्योंकि दुनिया का हर मजहब अपने पैरोकारों और मानने वालों को अदल इंसाफ को तरक्की देने और अदल इंसाफ पर मबनी हुकूमत चलाने का हुक्म देता है। इसलिए अदल इंसाफ पर मबनी हुकूमत का चलन हर माशरे, समाज, मुल्क और कौम में सदियों से जारी है। दुनिया का हर मजहब और हर माशरा अदल इंसाफ को न सिर्फ ये के पसंद करता है, बल्कि एक सेहतमंद, मिसाली, तरक्की याफ्ता, जरायम कुश और जरायम से पाक मुआशरे की तश्कील और तामीर का जामिन भी समझता है। हकीकत यह है कि अदल इंसाफ का कयाम और कवानीन का नफाज हर मुआशरे में उसी वक्त मुमकिन है कि जब हाकिम वक्त समाज में ताकतवर और कमजोर तरीन के दरमियान कोई इम्तियाज रवाना रखे। اور حاکم وقت معاشرے میں رنگ و نسل، زبان، علاقہ، گروہ، قبیلہ، خاندان اور برادری کے تعصب سے اوپر اٹھ کر

0: यहाँ की टीम फाइनल में पहुंच गई है। मर्दों के क्रिकेट में गुवाहाटी में 3 एक रोजा मैचों की सीरीज के दूसरे मैच में भारत ने वेस्टइंडीज को 8 विकेट से हरा दिया। अब खबरें तफसील से। मरकज ने कम कीमत इमदादी स्कीम PSS के तहत खरीफ मार्केटिंग सीजन 2026-27 के लिए उत्तर प्रदेश, कर्नाटक और तेलंगाना में कम से कम इमदादी कीमत MSP पर 5,547.99 करोड़ रुपए मालियत की आम दालों और तिलहन की खरीदारी को मंजूरी दी है। वजारत ज़राअत ने कहा है कि यह फैसला किसानों की मार्केट की कीमतों में कमी से तहफ्फुज़ फराहम करने और उनकी पैदावार के लिए मुनासिब और मुनाफा बख्श कीमत यकीनी बनाने के लिए किया गया है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि हुकूमत मुल्क भर के किसानों के मफादात के तहफ्फुज़ और उनकी आमदनी बढ़ाने के लिए हर मुमकिन कोशिश कर रही है। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि हुकूमत ने मार्केटिंग सीजन 2027-28 के लिए रबी फसलों की कम से कम इमदादी कीमत MSP में इजाफे की मंजूरी दी है। वज़ीर-ए-आज़म ने कहा कि इस फैसले से मुल्क भर के लाखों किसानों को अपनी पैदावार की मुनासिब और मुनाफे बख्श कीमत के हुसूल को यकीनी बनाने में मदद मिलेगी। जनाब मोदी ने ग्रीन एनर्जी कॉरिडोर के तीसरे मरहले से मुतालिक काबीना के फैसले का भी खैर मकदम किया है। इक्तिसादी उमूर से मुतालिक काबीना कमेटी CCEA ने आज मार्केटिंग सीजन 2027-28 के लिए तमाम रबी फसलों के लिए कम से कम इमदादी कीमतों MSP में इजाफे की मंजूरी दी है। नई दिल्ली में मरकजी काबीना की मीटिंग के बाद नामा निगारों को जानकारी फराहम करते हुए इत्तलात और नशरियात के वजीर अश्विनी वैष्णव ने कहा कि यह फैसला किसानों को उनकी पैदावार की मुनासिब और मुनाफे बख्श कीमत यकीनी बनाने के लिए किया गया है। उन्होंने कहा कि MSP में सबसे ज्यादा इजाफा जाफरान की कीमत में 675 रुपये फी क्विंटल किया गया है। इसके बाद राई और सरसों की कीमतों में 415 रुपये फी क्विंटल का इजाफा किया गया है। वजीर मौसूफ ने कहा कि मसूर दाल की कीमत में 390 रुपये फी क्विंटल, जौ की कीमत में 136 रुपये फी क्विंटल, चने की कीमत में 83 रुपये फी क्विंटल और गेहूं की कीमत में 25 रुपये फी क्विंटल का इजाफा किया गया है। जनाब वैष्णव ने कहा कि मार्केटिंग सीजन 2027-28 के लिए रबी की तमाम फसलों की कम से कम इमदादी कीमत में यह इजाफा मरकजी बजट 2018-19 में किए गए उस ऐलान के मुताबिक है, जिसके तहत MSP को पैदावार की मुल्क भर की औसत लागत से कम डेढ़ गुना मुकर्रर करने का फैसला किया गया था। वजीर मौसूफ ने कहा कि इक्तिसादी उमूर से मुतालिक काबीना कमेटी ने दिल्ली पुलिस के जरिए ट्रैफिक के बंदोबस्त के इंटेलिजेंट निजाम ITMS प्रोजेक्ट के नफाज की भी मंजूरी दी है। इस प्रोजेक्ट की तखमीना लागत 1,789 करोड़ रूपये से ज्यादा है, इसमें टैक्स भी शामिल है। वज़ीर आज़म नरेंद्र मोदी और अमरीका के सदर डोनाल्ड ट्रंप ने आज तजारत, दिफा, तवानाई और अहम टेक्नोलॉजी समेत मुख्तलिफ शोबों में दो तरफा ताउन का जायजा लिया। वज़ीर आज़म मोदी ने आज शाम अमरीकी सदर ट्रंप से टेलीफोन पर गुफ्तगू की। एक सोशल मीडिया पोस्ट पर वज़ीर आज़म ने कहा कि उन्होंने आलमी अमन और सिक्योरिटी के फरोग के लिए जारी कोशिशों समेत इलाकाई और बैन अलाक़वामी उमूर पर तबादला ख्याल किया। दोनों रहनुमाओं ने जामे आलमी स्ट्रेटेजिक शराकतदारी को मजीद मजबूत बनाने के लिए करीबी रबते और जारी रखने पर इत्तफाक किया। वज़ीर आज़म नरेंद्र मोदी कल नई दिल्ली के भारत मंडपम में यूनियन पब्लिक सर्विस कमीशन UPSC की सदसाला तकरीबात में शिरकत करेंगे। वज़ीर आज़म मोदी इस मौके पर मौजूद लोगों से भी खिताब करेंगे। UPSC के क्याम के 100 साल मुकम्मल होने की याद मनाने के लिए गुज़श्ता बरस 1 अक्टूबर से साल भर जारी रहने वाली सदसाला तकरीबात का आगाज किया गया था, जिसके अख्तिताम पर कल इस प्रोग्राम का इनेकाद किया जाएगा। UPSC का क्याम साल 1926 में किया गया था। वज़ीर आज़म मोदी इस प्रोग्राम में यादगारी सिक्का और डाक टिकट भी जारी करेंगे। नीज एक किताब का इजरा भी करेंगे। मरकजी वजीर दाखिला अमित शाह ने आज कहा है कि गुजरात के इंसदाद दहशतगर्दी दस्ते ATS, भारतीय साहली महाफिज दस्ते IGS और मरकजी इंटेलिजेंस एजेंसियों की मुश्तरका कार्रवाई में एक ईरानी कश्ती से 5 पाकिस्तानी शहरियों को गिरफ्तार किया गया है। कार्रवाई के दौरान कश्ती से 526 किलोग्राम मेथाफेटामाइन और हेरोइन जब्त की गई। ये कश्ती भारत के खसूसी इक्तसादी जोन के अंदर थी। एक सोशल मीडिया पोस्ट पर जनाब अमित शाह ने उजागर किया कि मोदी हुकूमत मुल्क के नौजवानों को मंशियात की लानत से महफूज रखने के लिए पुरअज्म है। वजीर दाखिला ने कहा कि मुख्तलिफ एजेंसियों के दरमियान बेहतर तालमेल और ताउन की मिसाल कायम करने वाली 16 रोजा तवील कार्रवाई के दौरान एक ईरानी कश्ती भी कब्जे में ली गई। مرکزی وزیر داخلہ نے کہا ہے کہ بھارتی سیکورٹی فورسز کے ہاتھوں لشکر طیبہ کے سینئر کمانڈر موسیٰ عرف آصف فوجی کی ہلاکت جموں کشمیر میں لشکر طیبہ کے نیٹورک کے لیے ایک بڑا دھچکا ہے۔ موسیٰ کو بڈگام ضلع کے خان صاحب پولیس اسٹیشن کے تحت واقع گورت کلا کے علاقے میں ہلاک کیا گیا۔ وزارت نے کہا کہ موسیٰ کی ہلاکت کے ساتھ ہی لشکر طیبہ کے وہ چاروں سینئر کمانڈر ہلاک کیے جا چکے ہیں جو 2022 سے جموں کشمیر میں سرگرم تھے۔ مردوں کے کرکٹ میں گوہاٹی میں 3 ایک روزہ میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے ویسٹ انڈیز کو 8 وکٹ سے ہرا دیا۔ اس سے پہلے بھارت نے ٹاس جیتا اور پہلے گیند بازی کرنے کا فیصلہ کیا۔ ویسٹ انڈیز نے مقررہ 50 اوورز میں 7 وکٹ پر 405 رن بنائے۔ جواب میں بھارت نے 43 اوور 3 گیندوں میں 2 وکٹ پر 406 رن بنا کر جیت کا نشانہ آسانی سے حاصل کر لیا۔ شبھمن گل نے بغیر آؤٹ ہوئے 133 گیندوں میں شاندار 223 رن بنائے۔ اس اننگز میں انہوں نے 8 چھکے اور 24 چوکے لگائے۔ روہت شرما نے بھی 101 رن بنائے۔ جاپان میں جاری ایشین گیم میں بھارت کے لیے آج کا دن اب تک کا سب سے کامیاب دن رہا، کیونکہ آج بھارت نے سونے کے 4 تمغے حاصل کیے ہیں۔ بھارت نے کمپاؤنڈ تیر اندازی میں ہیٹرک مکمل کی اور خواتین کی ٹیم، مکس ٹیم اور مردوں کی ٹیم نے پہلی پوزیشن حاصل کی۔ بھارت نے نشانہ بازی میں سونے کا تمغہ جیتا اور مکسڈ ٹریپ ٹیم میں پہلی پوزیشن حاصل کی۔ خواتین کی ہاکی میں بھارت نے آج شام جنوبی کوریا کو 2-0 سے ہرا کر فائنل میں جگہ بنا لی ہے۔ فائنل میں جمعے کے روز بھارت کا مقابلہ دفاعی چیمپئن چین سے ہوگا۔ اسکواش میں بھارت کے مردوں اور خواتین کی ٹیمیں سیمی فائنل میں پہنچ گئی ہیں اور انہوں نے مزید 2 تمغوں کو یقینی بنا لیا ہے۔ تمغوں کی فہرست میں بھارت کے مکے بازوں نے کانسے کے 2 تمغوں کا اضافہ کیا ہے، جن میں پریا گھنگاس اور کپل پوکھریا نے پوڈیم پر جگہ بنا لی ہے۔ اس طرح بھارت کے تمغوں کی مجموعی تعداد بڑھ کر 60 ہو گئی ہے، جس میں سونے کے 10 تمغے، چاندی کے 21 اور کانسے کے 19 تمغے شامل ہیں۔ آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر۔ مرکز نے مارکیٹنگ سیزن 2027-28 کے لیے تمام ربی فصلوں کے لیے کم از کم امدادی قیمتوں ایم ایس پی میں اضافے کی منظوری دی ہے۔ موجودہ خریف سیزن کے لیے اتر پردیش، کرناٹک اور تلنگانہ میں کم از کم امدادی قیمت پر 5,548 کروڑ روپے مالیت کی اہم دالوں اور تلہن کی خریداری کی بھی منظوری دی ہے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ حکومت کسانوں کے مفادات کے تحفظ کے لیے کوئی کسر باقی نہیں رکھ رہی ہے۔ مرکزی کابینہ نے ملک میں بجلی کی بین ریاستی ترسیل کے نظام کو مضبوط بنانے کے لیے گرین انرجی کوریڈور کے 3rd مرحلے کی اسکیم کی منظوری دی ہے۔ کابینہ دلی کے لیے ٹریفک بندوبست کی خاطر انٹیلیجنٹ نظام کی بھی منظوری دی ہے۔ وزیر اعظم نریندر مودی اور امریکہ کے صدر ڈونلڈ ٹرمپ نے ٹیلی فون پر تجارت، دفاع، توانائی اور اہم ٹیکنالوجیز کے شعبے میں 2 طرفہ تعاون کا جائزہ لیا۔ گجرات اے ٹی ایس، بھارتی ساحلی محافظ دستے اور مرکزی انٹیلیجنس ایجنسیوں کی مشترکہ کارروائی میں ایک ایرانی کشتی سے 5 پاکستانی شہریوں کو گرفتار کیا گیا۔ ایرانی کشتی سے 526 کلوگرام منشیات بھی ضبط کی گئی۔ اور ایشیائی کھیلوں میں بھارتی تیر اندازوں اور نشانے بازوں نے شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے سونے کے تمغے جیتے۔ بھارت کے تمغوں کی مجموعی تعداد بڑھ کر 60 ہو گئی ہے، جس میں سونے کے 10، چاندی کے 21 اور کانسے کے 19 تمغے شامل ہیں۔ خبروں کا یہ بلٹین ختم ہوا۔
1: یہ آکاشوانی کی اردو سروس ہے، پروگرام جاری ہے تامل ارشاد۔ اگلی پیشکش آپ تمام سامعین کی نظر۔